छात्रहरूलाई व्यापक मात्रामा क्यान्टोनिज भाषामा अपशब्द बोल्दै गाली गरेको कुरा सामाजिक सञ्जालहरूमा भाइरल बनेको थियो। उक्त विषय सामाजिक सञ्जालमा भाइरल बनेपछि हङकङ सरकारको शिक्षा ब्युरोले उक्त विद्यालयको विद्यालय व्यवस्थापन समितिलाई सो घटनाको बारेमा छानबिन गरी शिक्षा ब्युरोलाई रिपोर्ट दिन निर्देशन जारी गरेको थियो। विद्यालय प्रशासनले छानबिन गर्दा उक्त कुरा प्रमाणित भएपछि

राजीनामा दिँदा प्रधानाध्यापक जस्तो पदमा भएर हरेक परिस्थितिमा सम्हालिँदै उदाहरण बन्नुपर्नेमा आफू चाहिँ चुकेको कुरा स्वीकार गरेको जनाएको छ। यो वर्ष हङकङका सरकारी कर्मचारीहरूको तलब करिब 4.12% बढ्ने भएको कुरा यहाँका वरिष्ठ सरकारी अधिकारीले बताएका छन्। हङकङका करिब 104 ठूला निजी कम्पनीहरूमा काम गर्ने म्यानेजर तहका कर्मचारीहरूसँग गरेको एउटा सर्वेक्षण सार्वजनिक गर्ने क्रममा हङकङ सरकारको निजामती सेवा विभागका सचिव एङ्ग्रेत योङले बताएका हुन्। उनका अनुसार यो वर्ष जुनियर कर्मचारीको तलबमा 1.17%, मध्यम तहको कर्मचारीको तलबमा 2.64% र माथिल्लो तहका कर्मचारीहरूको तलबमा 4.12% वृद्धि हुन सक्नेछ। हङकङको कर्मचारी कार्यकारी परिषदले निजामती कर्मचारीहरूको तलब वृद्धि सम्बन्धी निर्णय गर्न सक्नेछ। हङकङमा करिब 170,000 संख्यामा निजामती कर्मचारीहरू रहेका छन्। तर सरकारले यो वर्षदेखि फेरि विशेष गरिकन एप्रेजल सिस्टममा परिवर्तन गर्दै राम्रो काम नदेखाउने वा काममा हेलचक्राई गर्ने 5-10% कर्मचारीहरूको तलब वृद्धि रोक्का गर्ने पनि नयाँ व्यवस्था गर्न लागेको छ। यसअघि हरेक वर्ष एभरेजल सिस्टममा कामको मूल्याङ्कन जस्तोसुकै भए पनि कर्मचारीहरूको तलब वृद्धि रोक्का गर्ने प्रचलन रहेको थिएन। हङकङ सरकारले सरकारी सेवामा चुस्तता अनि जवाबदेहिता बढाउनको लागि यस प्रकारको नयाँ व्यवस्था गर्न लागेको कुरा पनि श्री योङले बताएका छन्। हङकङमा धुम्रपान गर्ने मानिसहरूको संख्यामा व्यापक गिरावट आएको छ। हङकङको स्वास्थ्य विभाग अन्तर्गत टोब्याको एन्ड अल्कोहल कन्ट्रोल अफिस की प्रमुख म्यानी लामले सो कुरा बताएकी हुन्। सरकारले धेरै वर्षदेखि विभिन्न एनजिओहरूलाई अनुदान दिएर टोब्याको सिसेसन अर्थात् धुम्रपान त्याग गर्न प्रोत्साहित गर्ने कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ, जसको नतिजा स्वरूप हङकङमा धुम्रपान सेवनमा व्यापक कमी आएको कुरा बताएको छ। यो वर्ष हङकङमा धुम्रपान गर्ने मानिसहरूको संख्या जम्मा 8.55% मात्र रहेको बताएको छ। सन् 2010 हङकङमा धुम्रपान गर्नेहरूको संख्या 15 वा सोभन्दा बढी उमेरका मानिसहरूमा करिब 13% रहेको बताएको छ। हङकङको स्वास्थ्य विभागका अनुसार ती 13% धुम्रपानकर्ताहरूमध्ये करिब हङकङको स्वास्थ्य विभागका अनुसार तत्कालमा रहेका 8.5% धुम्रपानकर्ताहरूमध्ये करिब 40% फ्लेभर सिगरेट अर्थात् विशेष प्रकारको स्वाद भएको सिगरेट सेवन गर्ने गरेका छन् र त्यस्तो प्रकारको सेवन गर्नेहरूमा विशेष गरिकन महिला र युवाहरू बढिरहेको पनि बताएको छ। हङकङको काउन्सिल अफ स्मोकिङ एन्ड हेल्थका अध्यक्ष हेनरी ताङका अनुसार त्यस प्रकारको फ्लेभर सिगरेटहरू चिनी लगाइएका विष हुन्। उनले त्यस प्रकारको सिगरेट सेवनमा अझै दुरुस्तान गर्नुपर्ने पनि बताएका छन्। हङकङको शिक्षा ब्युरोले प्राथमिक विद्यालयमा भर्ना हुन आवेदन दिएका विद्यार्थीहरूको रोजाई अनुसार विद्यालयको नतिजा प्रकाशन गरेको छ, जसअनुसार करिब 46% विद्यार्थीहरूले आफूले रोजेको प्राथमिक विद्यालय प्राप्त गरेका छन्। गत वर्ष करिब 79% विद्यार्थीहरूले आफूले रोजेको प्राथमिक विद्यालय प्राप्त गरेका थिए, तर यो वर्ष किन्डरगार्टनबाट प्राथमिक तहमा भर्ना हुन जाने विद्यार्थीहरूको संख्या पनि व्यापक मात्रामा घटेको छ। समाचार स्रोतहरूका अनुसार यो वर्ष सेप्टेम्बरदेखि सेन्ट्रल एलोकेसन मार्फत प्राथमिक तहमा भर्ना हुने विद्यार्थीको संख्या जम्मा 16,345 रहेको छ। यसअघि स्वैच्छिक रोजाई मार्फत त्यति नै संख्यामा विद्यार्थीहरूले प्राथमिक एकमा स्थान सुरक्षित गरेका छन् र जम्मा जम्मी गरेर यो वर्ष सेप्टेम्बरदेखि जम्मा 36,000 विद्यार्थी

व्यक्तिहरू मात्र प्राथमिक एकमा भर्ना हुने भएका छन्। उक्त संख्या हङकङको इतिहासमै सबैभन्दा कम भएको कुरा यहाँका समाचार संस्थाहरूले जनाएका छन्। सन् 2020 सालमा प्राथमिक एकमा भर्ना हुने विद्यार्थी संख्या करिब 50,000 हाराहारी रहेको थियो। पछिल्ला वर्षहरूमा हङकङको जन्मदरमा व्यापक कमी आउँदा विद्यालय जाने विद्यार्थीहरू संख्या घटेको छ, जसका कारण यहाँका कैयन विद्यालयहरू बन्द हुने अवस्थामा पनि पुगेका छन्। नेपाल सरकारका अर्थमन्त्री स्वर्णिम वाग्लेले यो वर्षको नेपालको बजेट प्रस्तुत गरेका छन्। यो वर्षको बजेटमा नेपालका सरकारी कर्मचारीको तलब व्यापक मात्रामा वृद्धि हुने कुरा पनि अर्थमन्त्री वाग्लेले बताएका छन्। नेपालका समाचार संस्थाहरूले जनाए अनुसार यो वर्ष सरकारी कर्मचारीहरूको तलब करिब 21% वृद्धि हुने भएको छ। यो विश्वमै पहिलो रेकर्ड भएको कुरा पनि विभिन्न समाचार संस्थाहरूले जनाएका छन्। त्यसै गरी अर्थमन्त्री वाग्लेले नेपाललाई आगामी 3 वर्षभित्र सडक बालबालिका मुक्त देश बनाउने पनि घोषणा गरेका छन्। त्यसै गरी अस्पतालहरूमा विशेष गरिकन रात्रिको समयमा काम गर्ने नर्सहरूको तलबमा सरकारले अब 100% भत्ताको व्यवस्था गर्नेछ। तर यो व्यवस्था निजी अस्पतालहरूमा पनि हो कि सरकारी अस्पतालमा मात्र हो भन्ने विषयमा भने वाग्लेले प्रष्टाएका छैनन्। त्यसै गरी आगामी 5 वर्षभित्र नेपालका 8 ठूला सहरहरूमा आधुनिक क्रिकेट रङ्गशालाको निर्माण गर्ने कुरा बताएको छ। यो वर्षको बजेटमा नेपालका ठूला सरकारी अस्पतालहरू जस्तै वीर अस्पताल, पाटन अस्पताल र टिचिङ अस्पताललाई अब विश्वविद्यालयको रूपमा विकास गर्ने बताएको छ। त्यसै गरी नेपालको सरकारले यो वर्ष शिक्षा क्षेत्रमा करिब 2,18,30,00,000,000,000 बजेट विनियोजन गरेको छ। शिक्षा क्षेत्र धेरै लामो समयदेखि बजेट विहीन रहेको भन्ने गुनासो परिरहेको समयमा यो वर्ष अर्थमन्त्री वाग्लेले सबैभन्दा धेरै बजेट छुट्याएको बताएको छ। गत भदौमा भएको जेएनजी आन्दोलन पश्चात भएको नेपालको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमत ल्याएको थियो र सोही पार्टीबाट चुनाव जितेका स्वर्णिम वाग्ले अर्थमन्त्री बनेका थिए। उनले यो वर्ष नेपालमा इतिहासमै ठूलो आकारको बजेट ल्याएका छन्, जस अनुसार यो वर्ष नेपालमा नेपालको बजेट करिब 66,00,000,000,000 रहेको बताएको छ। नेपालका अर्थशास्त्रीहरूले भने आम्दानीको स्रोत नभएको र विदेशी ऋणमा टिकेको नेपाल जस्तो गरिब देशले यो आकारको बजेट ल्याउँदा देशको वित्तीय व्यवस्थामा असन्तुलन आई अर्थतन्त्र नै धराशय हुन सक्ने खतरा रहेको औलाएका छन्। उनीहरूले विशेष गरिकन नेपालको आफ्नै उत्पादन र आम्दानीको स्रोत नभएको अवस्थामा यस्तो बजेटले धेरै खतरा निम्त्याउने बताएका छन्।

यस मौसममा सतर्क रहनुहोस्। इन्फ्लुएन्जा, कोभिड-19 र अन्य श्वास प्रश्वास रोगहरू अझै पनि छन्। राम्रो व्यक्तिगत र वातावरणीय सरसफाइ कायम राख्नुहोस्। खोक्दा वा हाच्छ्युङ गर्दा आफ्नो मुख र नाक टिस्यु पेपरले छोप्नुहोस्। तरल साबुन र पानीले हात धुनुहोस् र कम्तीमा 20 सेकेन्डसम्म हात रगड्नुहोस्। अस्वस्थ महसुस गर्दै हुनुहुन्छ, मास्क लगाउनुहोस् र तुरुन्तै चिकित्सा सल्लाह लिनुहोस्। सरकारले 2025-2026 मौसम इन्फ्लुएन्जा खोप कार्यक्रम अहिले चलिरहेको छ। हरेक वर्ष खोप लगाउनुहोस्। जति चाँडो त्यति राम्रो। योग्य व्यक्तिहरूले निशुल्क वा अनुदानित फ्लु सट प्राप्त गर्न सक्छन्। कोभिड-19 स्थानीय गतिविधि कम स्तरमा रहँदा उच्च जोखिम समूहहरू, आवासीय हेरचाह गृहका बासिन्दाहरू, 65 वर्ष वा माथिका वृद्धहरू र अन्तर्निहित दीर्घकालीन रोग भएका 50-64 वर्ष का व्यक्तिहरू, 6 महिना र माथिका इम्युनोकन्फ्रोमाइज अवस्था भएका व्यक्तिहरू र गर्भवती महिलाहरूले समयमा बुस्टर खोप प्राप्त गर्नुपर्छ। स्वास्थ्य सुरक्षा केन्द्रको वेबसाइट www.chp.gov.mा विवरण खोज्नुहोस्। श्रोता साथीहरू, हामी लागिरहेका छौँ यस कार्यक्रमको दोस्रो चरणको कार्यक्रमतर्फ र हामीले आजको पहिलो सङ्घका रूपमा राख्यौँ सज्जन राज वैद्यको स्वरमा रहेको धैर्य भन्ने गीत। र यो गीत सुनेर भरपूर मनोरञ्जन लिनुभयो होला भन्ने हामीलाई लागिरहेको छ। र आज यो मे महिनाको अन्तिम आइतबार पनि हो र आज चाहिँ यो वर्ल्ड नो टोब्याको डे भनेर पनि अब मनाइने गरिन्छ विश्वभरि। यो जुन चाहिँ टोब्याको धुम्रपान, जसमा चाहिँ अब स्मोकिङदेखि लिएर सुर्तीको सेवन सबै छ, यसलाई चाहिँ आज नो भन्ने डे हो, वर्ल्ड नो टोब्याको डे हो। यस कारणले पनि हामी तपाईँहरूको माझमा यो स्मोकिङको बारेमा, यो टोब्याको बारेमा केही कुराकानी राख्नेछौँ। र त्योभन्दा पहिले चाहिँ अब यो हप्ता हङकङमा एकदमै धेरै गर्मी छ, एकदमै धेरै टेम्परेचर बढिरहेको अवस्थामा चाहिँ अब बाहिर काम गर्दै हुनुहुन्छ भने चाहिँ विशेष गरी धेरै ख्याल गर्नुपर्ने हुन्छ। र यो बेलामा चाहिँ यो मौसममा चाहिँ हिट स्ट्रोक हुने सम्भावना एकदमै धेरै हुन्छ। र यहाँको लेबर डिपार्टमेन्टले पनि यहाँको एकदमै धेरै सूचनाहरू दिइराखेको छ। यो गर्मीमा विशेष गरी काम गर्दैछौँ बाहिर एकदमै घाममा भने चाहिँ काम र रेस्ट गर्ने समय चाहिँ एकदमै मिलाउन जरुरी छ। र एट द सेम टाइम पानीको मात्रा, हाइड्रेटेड हुनु पनि एकदमै जरुरी छ भनेर भनिरहेको छ। पक्कै पनि यो पानी एकदमै धेरै पिउनु होला, किनभने यो गर्मीमा पसिनाले गर्दाखेरि चाहिँ हाम्रो शरीरमा जति पानी चाहिने हो त्यो चाहिँ एकदमै कम हुँदै जान्छ पसिनाको कारणले। त्यस कारणले त्यसलाई चाहिँ रिफिल गर्नको लागि चाहिँ हामीले एकदमै पानी लगायत लिक्विड पदार्थ चाहिँ धेरै सेवन गर्नुपर्ने हुन्छ। र आज चाहिँ मैले भनिहालेँ, आज वर्ल्ड नो टोब्याको डे हो र यस कारणले चाहिँ हामी यो टोब्याको बारेमा

छोटो जानकारी तपाईँहरूको माझमा राख्छौँ। र यो टोब्याकोको कुरा गर्ने हो भने स्मोकिङको कारणले, टोब्याको युजको कारणले चाहिँ विश्वभरि यो चाहिँ अब हाम्रो विश्व स्वास्थ्य सङ्गठन जसलाई चाहिँ WHO पनि भनिन्छ, वर्ल्ड हेल्थ अर्गनाइजेसन, उसको वर्ल्ड हेल्थ अर्गनाइजेसनको तथ्याङ्क अनुसार चाहिँ अहिले विश्वभरि 1.3 बिलियन मान्छेहरूले चाहिँ यो टोब्याको कन्जम्सन गर्छन्, प्रयोग गर्छन्। र यसमा चाहिँ अब 1.3 बिलियनको 80% जसले चाहिँ धुम्रपान गर्छन् उनीहरू चाहिँ लो इन्कम कन्ट्री अनि मिडल इन्कम कन्ट्री जस्तो अब हाम्रो नेपाल जस्तो देशहरूका रहेका छन्। र अब यो धुम्रपानको कारणले चाहिँ हाम्रो स्वास्थ्यमा, हाम्रो जीवनमा चाहिँ कस्तो खालको असर गर्छ भन्ने बारेमा पनि म तपाईँलाई जानकारी दिन गइरहेको छु। र यो विशेष गरी यो अहिले यो धुम्रपानको कारणले, टोब्याकोको कारणले विश्वभरि 7 मिलियन मानिसहरूको चाहिँ डेथ हुने गर्छ। र यो चाहिँ स्पेसली यो स्मोकरहरू जसले चाहिँ आफै स्मोकिङ गर्नुहुन्छ, टोब्याको प्रयोग गर्नुहुन्छ, यो सङ्ख्या चाहिँ 7 मिलियन चाहिँ उहाँहरूमध्येको हो। र 1.6 मिलियन पपुलेसन चाहिँ यो सेकेन्ड ह्यान्ड स्मोकिङ को कारणले डेथ हुने गरेको छ भनेर देखाएको छ। र यो जुन सेकेन्ड ह्यान्ड स्मोकिङ भनेको चाहिँ अब हामी जो पनि हुनसक्छौँ, जसको छेउमा चाहिँ जसले स्मोकिङ गरिरहेको हुन्छ उसको उसले फालेको धुवाको एक्सपोजरमा परेको कारणले चाहिँ हामी जो पनि सेकेन्ड ह्यान्ड स्मोकर हुनसक्छौँ। स्मोकरहरूले चाहिँ आफूलाई त असर गर्ने नै भयो स्मोकिङ गरेको कारणले, र अन्य व्यक्तिहरू जसले चाहिँ स्मोकिङ गर्दैनन् उनीहरूलाई पनि असर गर्ने गर्छ। र अब हङकङको कुरा गर्दाखेरि चाहिँ अहिले भर्खर एउटा अध्ययनले देखाएको छ, हङकङमा चाहिँ एकदमै धेरै अब यो स्मोकिङ, यो धुम्रपान विरुद्ध चाहिँ ठुलो कर पनि लगाएको छ। र अहिले अब हङकङको तथ्याङ्क हेर्ने हो भने चाहिँ जुन हङकङको पपुलेसनको 23.3% चाहिँ 1980सतिर चाहिँ स्मोकिङ गर्थ्यो भने अहिले चाहिँ हङकङमा जम्मा 8.5% मात्रै स्मोकिङ गर्छन्। यो चाहिँ 2025 डेटा हो। र अहिले यो जुन स्मोकिङ गर्नेहरूको स्मोकिङ रेट चाहिँ एकदमै सिग्निफिकेन्टली कम भएको छ हङकङमा चाहिँ। यो विशेष गरी हङकङ सरकारले धेरै स्ट्राटेजीहरू एप्लाई गरेको कारणले पनि अब यो ठुलो सफलता पनि पाएको हो भन्न सकिन्छ। र स्पेसली यो स्मोकिङ चाहिँ युथहरूमा अहिले अब सिगरेटहरू पनि ब्यान गरेको छ, वेपहरू हङकङमा चाहिँ। र अब युथहरूले चाहिँ अब सिगरेट कसरी अब सिगरेट पिउने विभिन्न कारण देखाएर उनीहरूले चाहिँ अब धेरै सिगरेट पिउने सम्भावना चाहिँ देखेको छ भनेर भनेको छ। र विशेष गरी अब युथहरूलाई यो स्मोकिङबाट बस्नको लागि चाहिँ धेरै प्रिकसनहरू हामी एज अ प्यारेन्ट्स अनि विभिन्न अब स्कुलहरूमा विभिन्न खाले अब एन्टी स्मोकिङ अवेरनेसहरू प्रमोसन गरिरहेको अवस्था छ। र अब स्मोकिङ छोड्नको लागि पनि हङकङमा स्मोकिङ सिजेसन प्रोग्राम छ, हामीले यो पनि जानकारी पनि लिन सकिन्छ। र आज विशेष गरी यो ओल्ड नो टोब्याको डे भएको कारणले चाहिँ हामीले यो जानकारी तपाईँहरूको माझमा राखेका हौँ। र अब धेरै कुराकानी नगरिकन अर्को साङ्गीतिक कोसेली तपाईँहरूको माझमा राख्न चाहन्छु।

मतदाता दर्ताका लागि अपिल। हाम्रो समुदायको सदस्यको रूपमा तपाईँ मतदाताको रूपमा दर्ता गरेर आफ्नो नागरिक अधिकार प्रयोग गर्न प्रोत्साहन गरिन्छ। यदि तपाईँ सेप्टेम्बर 25सम्ममा 18 वर्ष वा सोभन्दा माथिको हुनुहुन्छ र हङकङमा सामान्यतया बस्ने हङकङको स्थायी बासिन्दा हुनुहुन्छ भने तपाईँ मतदाताको रूपमा दर्ता गर्न योग्य हुनुहुन्छ। तपाईँले जुन 2 मा वा सोभन्दा अगाडि आई एम स्मार्ट मार्फत आफ्नो आवेदन पुरा गर्न

सक्नुहुन्छ। अनलाइन वा इमेल, हुलाक वा फ्याक्स मार्फत आवेदन फारम बुझाउन पनि सक्नुहुनेछ। आवेदन फारम आई एम स्मार्ट वा gvr.gov.hkमा उपलब्ध छ र सबै जिल्ला कार्यालयहरूमा सार्वजनिक आवास सम्पत्तिको व्यवस्थापन कार्यालयहरू र दर्ता तथा निर्वाचन कार्यालयहरूमा उपलब्ध छ। यदि तपाईँले पहिले नै दर्ता गरिसक्नु भएको छ वा हाल मतदाता हुनुहुन्छ भने तपाईँले आफ्नो दर्ता विवरण आई एम स्मार्ट वा vr.gov.hkमा जाँच गर्न सक्नुहुन्छ। तपाईँले आफ्नो आवासीय ठेगाना र सम्पर्क जानकारी आई एम स्मार्ट मार्फत पनि अद्यावधि गर्न सक्नुहुन्छ। विवरणका लागि कृपया vr.gov.hkमा जानुहोस् र दर्ता तथा निर्वाचन कार्यालयको हटलाइन 2891001 कल गर्नुहोस्। तपाईँ स्थानीय समर्थन सेवा केन्द्रहरूमा पनि भ्रमण गर्न सक्नुहुन्छ। अहिले नै कार्य गर्नुहोस् र आफ्नो समुदायको मतदाता बन्नुहोस्। बाल संरक्षण, बाल दुर्व्यवहार रोकथाम र घरेलु हिंसा र सकारात्मक सोच। घरेलु हिंसाले वयस्कहरूलाई मात्र नभए अर्को पुस्तालाई पनि हानि पुर्याउँछ। घरेलु हिंसाले बालबालिकाको व्यक्तित्व विकास र वृद्धिलाई गम्भीर रूपमा असर गर्छ। तिनीहरू अलमल र असहाय महसुस गर्नेछन् र समस्याहरू समाधान गर्न हिंसा प्रयोग गर्न पनि सिक्न सक्छन्। हिंसाले केही समाधान गर्दैन, तर यसले तपाईँको परिवारलाई पनि हानि पुर्याउँछ। तपाईँ र तपाईँका बच्चाहरूलाई घरेलु हिंसाको शिकार हुन नदिनुहोस्। अहिले नै मद्दत खोज्नुहोस्। समाज कल्याण विभागको हटलाइन 2343225 अथवा 2343225 कल गर्नुहोस्। श्रोता साथीहरू, हामीले राख्यौँ अर्को मिठो गीत। र यो गीत थियो नारायण गोपालको स्वरमा रहेको एउटा मान्छेको भनेर। यो गीत पनि एकदमै मिठो छ, एकदमै मनपर्ने गीत हो मलाई पनि र तपाईँलाई पनि मन पर्यो होला भन्ने हामीलाई लागिरहेको छ। आजको कार्यक्रममा हामीले यस्तै यस्तै मिठा गीत सङ्गीतहरू तपाईँहरूका माझमा राखिरहेका छौँ र केही जानकारीहरू पनि राखिरहेका छौँ। र विशेष गरी यो टोब्याको ओल्ड नो टोब्याको डेको बारेमा तपाईँलाई हामीले जानकारी राख्यौँ। र विशेष गरी यो टोब्याको कन्जम्सन, अब टोब्याको भनेपछि चाहिँ अब यसले चाहिँ अब स्मोकिङ, धुम्रपान, सिगरेट पनि सिक्रेट, अनि त्यसपछि सुर्ती, अनि त्यसपछि अब विभिन्न खाले यो धुम्रपान, यो टोब्याकोयुक्त सामग्रीहरू प्रयोग गर्नु हो भने भनिन्छ। किनभने अब स्पेसली अब हाम्रो नेपालमा चाहिँ हामीले सिक्रेट पिउने अनि त्यसपछि चाहिँ सुर्ती खाने पनि हामीले गरेको देखेछौँ। र यो चाहिँ अब सुर्ती जसले खानुहुन्छ अनि धुम्रपान जसले पिउनुहुन्छ, दुवैको असर चाहिँ एउटै हुन्छ। हामीले कहिलेकाहीँ सो भन्ने गर्छौँ सिगरेट खान्न सुर्ती खान्छु भन्ने कुरा, खासमा यो दुवैको असर चाहिँ एकै हुनसक्छ। सुर्ती चाहिँ त्यही स्मोकलेस मात्रै हुन्छ भन्ने कुरा हो। र अहिले चाहिँ अब हङकङको केसमा कुरा गर्ने हो भने चाहिँ मलाई लाग्छ हाम्रो नेपालीहरूले पनि धेरैजनाले सुर्तीको सेवन गर्नुहुन्छ जस्तो लाग्छ मलाई। किनभने हामीले नेपाली पसलमा खैनीहरू अनि त्यसपछि सुर्तीहरू चाहिँ नेपालबाट यहाँ लिएर बेचिराखेको हामीले देखिराखेका छौँ, देख्छौँ, मैले पनि देख्छु। अनि यो सुर्ती चाहिँ अब विशेष गरी अब हङकङको जुन तथ्याङ्क हामीले राख्यौँ, जुन यो एटिजको र अहिलेको अवस्थामा चाहिँ धेरै हङकङका धेरै मानिसहरूले चाहिँ धुम्रपान छोडेको अवस्था छ भने, अब यो स्पेसिफिकली हाम्रो नेपाली समुदायमा चाहिँ कस्तो छ भन्ने कुरा चाहिँ हामीलाई त्यो थाहा छैन, त्यो चाहिँ अध्ययन गर्ने कुरा हो। र
भविष्यमा चाहिँ यसमै अध्ययन गर्नुपर्ने देखिएको छ। र यो हाम्रो अब स्मोकलेस सुर्तीको बारेमा, खैनीको बारेमा चाहिँ यो हङकङमा खासमा यो यसमा चाहिँ अध्ययन गरिएको छैन। मोस्टली अब हङकङको लोकल चिनाहरूले चाहिँ अब सिगरेट पिउने गर्छन्, त्यस कारणले चाहिँ अब सिगरेट केही कुरा हुन्छ। र यो सुर्ती अनि त्यसपछि अब खैनीको कुराहरू चाहिँ आफ्नो हामी आफ्नो ब्याकग्राउन्डसँग पनि रिलेटेड भएको कारणले यो फरक छ। र यो फरक हुनुको कारण मैले भनिहालेँ ब्याकग्राउन्ड, अनि अर्को कुरा चाहिँ अब हामी अब नेपालमा चाहिँ अब जुन काँचो पाट भन्ने हुन्छ त्यसको पनि सुर्ती बनाएर खाने गरिन्थ्यो, खान्थे होइन। अनि त्यस्तो खालको अब नेपालदेखि नै लागेको बानी यहाँ चाहिँ अब त्यही अनुसार खैनी खानी अब नेपालबाट ल्याइले यहाँ खैनी खानी चलन छ। यो चाहिँ अब चिनाहरूमा चाहिँ छैन, यो चाहिँ अब हाम्रो यो सिक्रेटको सेवन पनि विभिन्न जात जाति ठाउँ थलो होइन त्यसमा डिपेन्ड हुन्छ। र हामीले यसमा चाहिँ अब यो धुम्रपान अथवा यो टुब्याको युजको कारणहरू हेर्दाखेरि चाहिँ मैले भनिहालेँ। र अब चाहिँ अब यसको बारेमा फेरि पनि जानकारी लिएर आउनेछौँ। र योभन्दा पहिले चाहिँ अर्को साङ्गीतिक कोसेली तपाईँहरूको माझमा राख्न चाहन्छु।

स्तन जागरूकता र स्तन क्यान्सर रोकथाम। हङकङका महिलाहरूमा स्तन क्यान्सर सबैभन्दा धेरै हुने क्यान्सर हो। प्रत्येक महिलाले आफ्नो स्तनको सामान्य रूप र अनुभूतिसँग परिचित हुनुपर्छ र सधैँ स्तनबारे सचेत हुनुपर्छ। स्तनमा हुने कुनै पनि असामान्य परिवर्तनहरू, जस्तै स्तनको गाँठो, स्तनको आकार वा आकारमा परिवर्तन, निप्पल रिट्र्याक्सन वा छालाको बनावटमा परिवर्तनप्रति सतर्क रहनुहोस्। यदि तपाईँले कुनै असामान्य परिवर्तनहरू देख्नुभयो भने तुरुन्तै आफ्नो डाक्टरसँग परामर्श लिनुहोस्। स्तन क्यान्सरको प्रारम्भिक पहिचानले तपाईँको जीवन बचाउन सक्छ। स्तन क्यान्सरबाट बच्न तपाईँले नियमित शारीरिक गतिविधि, स्वस्थ शरीरको तौल र कम्मरको घेरा कायम राख्ने र मदिरा सेवनबाट बच्ने जस्ता स्वस्थ जीवनशैली अपनाउन सक्नुहुन्छ। थप जान्नका लागि www.cancer.gov.hk/breastcancer जानुहोस्। प्राथमिक एक केन्द्रीय एलोकेसनको नतिजा। प्राथमिक एक भर्ना 2026 लागि केन्द्रीय एलोकेसनको नतिजा जुन 3 र जुन 4 हुलाकद्वारा अभिभावकहरूलाई पठाइनेछ। यस वर्ष जनवरी 25 वा सोभन्दा अघि केन्द्रीय एलोकेसनका लागि विद्यालय छनौट फारम पुरा गर्ने अभिभावकहरूले हङकङ पोस्टद्वारा प्रदान गरेको स्थानीय कुरियर पोस्ट सेवा मार्फत जुन 3 र जुन 4 डेलिभरी गरिएको प्राथमिक एक दर्ता फारम प्राप्त गर्नेछन्। पत्र घरमा डेलिभरी गरिनेछ। यदि हङकङ पोस्टद्वारा धोका डेलिभरी असफल भयो भने अर्को कार्य दिनको दिउँसोदेखि अभिभावकहरूलाई टोकिएको हुला कार्यालयमा सङ्कलन गर्नका लागि मेल सङ्कलन सूचना कार्ड छोडिनेछ। यदि अभिभावकहरूले सम्बन्धित मेल वा हङकङद्वारा जारी गरिएको मेल सङ्कलन सूचना कार्ड प्राप्त गर्नुभएको छैन भने जुन 5 पोस्ट गर्नुहोस्। तिनीहरूले जुन 6 जुन 7 तोकिएको सङ्कलन केन्द्रमा प्राथमिक एक दर्ता फारम सङ्कलन गर्न सक्छन्। पछिल्लो व्यवस्थाका लागि कृपया इडिबीको प्राथमिक एक प्रवेश वेबसाइटमा हेर्नुहोस्। प्राथमिक एक प्रवेश यी प्लेटफर्मको प्रयोगकर्ताको रूपमा दर्ता भइसकेका र आफ्नो खाता आइएम स्मार्ट वा आइएम स्मार्ट प्लसमा बाँधिएका अभिभावकहरूका लागि तिनीहरूले जुन 3 वा यी प्लेटफर्म मार्फत आफ्नो केन्द्रीय एलोकेसन परिणामहरू हेर्न सक्छन्। यदि अभिभावकहरूले विद्यालय छनौट फारम वा आफ्नो सहमति जनाएका छन् भने जुन 3 एसएमएस मार्फत पनि नतिजा प्राप्त गर्न सक्छन्। अभिभावकहरूलाई जुन 9 मङ्गलबार वा जुन 10 बुधबारमा दर्ता औपचारिकताहरू पुरा गर्न अनुरोध गरिएको छ। यदि अभिभावकहरूले तोकिएको मितिमा आफ्नो बच्चालाई एलोकेसन विद्यालयमा दर्ता गर्न सक्दैनन् भने तिनीहरूले वैकल्पिक व्यवस्था गर्न विद्यालयलाई अग्रिम सम्पर्क गर्नुपर्छ। अन्यथा उनीहरूले छुट्याएको विद्यालय स्थान त्यागेको मानिनेछ। प्राथमिक एक भर्ना प्रणालीको बारेमा सोधपुछका लागि अभिभावकहरूले 2832770 शिक्षा ब्युरोको विद्यालय स्थान विनियोजन खण्डमा सम्पर्क गर्न

श्रोता साथीहरू सुन्दै हुनुहुन्छ नेपाली भाषाको रेडियो कार्यक्रम साप्ताहिक सन्देश र यस रेडियो कार्यक्रम साप्ताहिक सन्देशलाई हङकङ सरकारको होम अफेयर्स डिपार्टमेन्टले प्रायोजन गरेको हो र यदि तपाईँहरू हाम्रो रेडियोमा मिठा मिठा गीत सङ्गीतहरू सुन्न चाहनुहुन्छ सुनाउन चाहनुहुन्छ आफ्ना कुराहरू हामीसँग सेयर गर्न चाहनुहुन्छ आफ्ना साथीभाइ इष्टमित्र परिवारहरूलाई सम्झिन चाहनुहुन्छ अनि हामीसँग पत्रचार गर्न सक्नुहुन्छ पत्रचार गर्नका लागि ठेगाना छ साप्ताहिक सन्देश रेडियो 3 रेडियो टेलिभिजन हङकङ पोस्टबक्स नम्बर 70200 र तपाईँले हामीलाई इमेल मार्फत पनि सम्पर्क गर्न सक्नुहुन्छ र हाम्रो इमेल ठेगाना छ नेपाली रेडियो एट आरटिएचके डट एचके र आज भने हामी बिदा हुने बेला भइसकेको छ र तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो पक्कै पनि सल्लाह सुझाव दिनुहोला भन्दै यो गर्मीमा एकदमै धेरै पानी पिउनको लागि अनुरोध गर्दै हामी पनि आजको अन्तिम कोसेली राख्दै यस रेडियो